0: हो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाय के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जात है।
5: जानकारी रहक चाहे कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780, 532-780।
10: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
11: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
10: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
11: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
10: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
11: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
12: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
13: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
14: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
13: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
14: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
15: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
13: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
14: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
15: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
16: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
17: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
16: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
17: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
16: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
18: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
16: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
19: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
20: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 22 गते सोमबार, जुलाई 6 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा। वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्ञ आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र, कागजमै सीमित। गौरवका आयोजना विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध गरिने। बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित।
0: देशभर मनसुन सक्रिय। आज पहाड़ी क्षेत्र वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायाममा सवारी साधन दुर्घटनाको जोखिम बढ्ने। ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम। आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास गर्ने।
0: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। आज राति मेक्सिको इङ्ल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया। सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तिएको प्रसंग।
2: बजारमा तरकारीको आपूर्ति बढेसँगै अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्य सूची अनुसार असार महिनामा केही बेमौसमी र सीमित आपूर्ति भएका तरकारीको मूल्य मात्रै बढेको छ। मूल्य सूची अनुसार तितो करेला 42.86% र लौका 31.82%, परवल 25-28%, रातो मूला 20%, ब्रोकाउली 19.22% र रातो बन्दा 18.18%ले सस्तिएका छन्। वर्षायाममा उत्पादन बढेर बजारमा पर्याप्त आपूर्ति हुँदा ती तरकारीको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले सिआइएनसँग बताउनुभयो।
3: सिजन हो, तरकारीको मूल्य त अब सामान्यतया माथि जाने सिजन हो होइन। तैपनि अब यो गोलभेडाको चाहिँ असाध्यै कम भएको थियो अघिल्लो हप्ता, यो अब अलिकति सुध्रिएको जस्तो देखिएको छ होइन। अब यो बर्सातमा चाहिँ अब यो यति बेला चाहिँ अब सामानहरू चाहिँ आइरहेको छ होइन, र अब यति बेला चाहिँ अब तत्काल बेचेन भने सड्ने गल्ने त्यो किसिमको सम्भावनाहरू पनि रहन्छ, र अनि त्यसपछि किसानहरूले पनि तयार भएको उसलाई चाहिँ टिपिहाल्नुपर्ने अवस्था हुन्छ कि, म भोलिको लागि भोलि टिप्छु भनेर राख्न सक्ने अवस्था हुँदैन। पानी पर्दा साथ चाहिँ त्यो तातो चिसोले पानी पर्दाखेरि बिग्रिने सम्भावना हुन्छ होइन। अब बजारमा सामान नर्मल्ली आइरहेछ अहिले।
2: अर्कोतर्फ हरियो फर्सी 47.73%, मकै बोडी 41.91%, हरियो लसुन 35.90%, नासपाती 26.32% र मटर कोसा 12%ले महँगिएका छन्। ती वस्तुको बजारमा आपूर्ति घट्नु र मौसमी माग बढ्नु मूल्य वृद्धिको प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो।
1: देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष गरी पहाड़ी र हिमाली क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का बादल लागिरहेको छ। यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको छ। यस्तै कोशी प्रदेशको तराई, मधेश तथा बागमती प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नदीनाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा खेतीपातीमा संलग्नलाई मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आवश्यक काम गर्न पनि मौसमविदले सुझाव दिएका छन्। यसैबीच बर्खायाममा सवारी साधन दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सिआइएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
4: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ, र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ। सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने, त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
1: यसैबीच बर्खामास भए पनि लगातार झरी नपरेको र ठूलो भल बाढी समेत नआएकाले निर्माण व्यवसायद्वारा कलभट र पुलको काम जारी छ। विस्तारका क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा बर्खाको समयमा पनि काम जारी रहेको हो। बर्खामास भए पनि लगातार झरी नपरेको कारण, भल बाढी समेत नआएको कारण निर्माण व्यवसायले यस्तो काम गरेको उल्लेख रहेको छ।
2: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रुपियाँ पनि नपाएको गुनासो गरेका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरेका 778 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका हुन्। सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
2: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएकाले घुकी खेतीमा का लागि अनुदान दिने निर्णय नभएको प्रश्न पारेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्रीलाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णयमा पुगिने समेत बताउनुभयो।
6: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो त्यो भएको कारणले गर्दाखेरि अब त्यसको भन अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
1: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम सुरु गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14.03 पैसा 3 दाम सरकारी तथा सार्वजनिक रोका राख्ने काम सुरु गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा।
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र, कागजमै सीमित गौरवका योजना, विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध।
9: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
8: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
9: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी।
8: सफल उद्यमी बनी हो व्यवसाय हे निरन्तरता दी आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
9: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
8: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।
10: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
11: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
10: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
11: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
10: फोन नम्बर 081-530-398।
2: पुरा नगरी सरुवा हुन पाउने छैनन्। थाई शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन, तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको लेखिएको छ। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा आयल निगमका कर्मचारीलाई 40 करोड 72 लाख भत्ता शीर्षकमा अजित अधिकारीले खबर लेख्नु भएको छ। सस्ता घाटामा रहेको भन्दै उपभोक्तालाई थोरै पनि राहत नदिने आयल निगम कर्मचारीलाई भने बिरामी नै नभए पनि औषधि उपचारदेखि घर रङ्गाउने सम्मका 14 शीर्षकमा बाँडिएको भत्ता बाँडिएको छ। त्यस्तै निर्देशिका नै बनाएर केयुका पूर्व पदाधिकारीलाई अनुचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षकमा खबर छ भने भित्रपृष्ठमा मधेसको सौर्य ऊर्जा आयोजना अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। क्यानाडाको स्काई पावर कम्पनीले मधेस सरकारसँग 250 मेगावटका सौर्य आयोजनामा लगानी गर्ने सम्झौता गरे पनि प्राधिकरणले सहमति नदिँदा कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्तै कम बिगो भएका मुद्दामा विवादको दिन पनि सुनाई गरिने विधाको दिन पनि सुनाई गरिने शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै चुनदेवीमा काङ्ग्रेस इतर पक्षको विस्तारित बैठक, 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: नागरिकको आर्थिक पृष्ठमा बवई नदीको नदीजन्य वस्तुमा अनियमितता शीर्षकमा निर्मल घिमिरेले बर्दियाबाट लेख्नु भएको खबर छापिएको छ। बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूको कार्यकालमा बवै नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका 5 क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असुल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुङ्गा गिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार 1 घन मिटरको भ्याट सहितको रकम 319 पर्छ भने भ्याट बाहेक 228 रुपियाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको 6% दरले राजस्व लिँदा करोडौं नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्याउका चनाले बढायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर मा गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याउ उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रुपियाँ आमदानी भएको थियो। यस वर्ष स्याउ खेती 4,325 हेक्टरमा 4,445 हेक्टर पुगेको छ। फल दिने क्षेत्र 2,000 हेक्टरबाट 2,125 हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ, 19,150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुङ्गिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबल हुनै सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्यलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको एनवाईएफ काठमाडौँको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवी उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुङ्गिएन शीर्षकमा अजवी पौड्यालले काठमाडौँबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुङ्गो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशीदै वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र मलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाई बनाऊ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनरवाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरुङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरुङले सीमामा हुने तस्करी नियन्त्रण, जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह, संसदीय कूटनीतिक शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेश सभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कै के कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको कानेपोखरी 5 चिसाङ बस्तीका 43 रमेश राईको सिरानी मुनि 1 बिघा 10 कट्ठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। बावी नाम गरिएको अत्यन्त वेगसहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बग्ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ। हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्ति आएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेको समेत बताइएको छ। र चीन र रूसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएअनुसार दुवै देशका नौ सैनिक बलले चीनको पूर्वी शान हुङ प्रान्त स्थित छिनदाओ बन्दरगाह सहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले 5 विश्व च्याम्पियन ब्राजिललाई 2-1 पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इङ्ल्याण्ड नेपाली समयअनुसार बिहान 7 आज आम्ने सामने हुँदैछन्। दुवै टोली जित निकाल्दै अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। यस्तै आज राति 1 पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत प्रतिद्वन्दी बीचको खेललाई अन्तिम 8 चरणकै सबैभन्दा आकर्षक र महत्वपूर्ण प्रतिस्पर्धा मध्ये एक मानिएको छ। त्यसपछि भोलि बिहान पौने 6 बजे अमेरिका र बेल्जियम बीच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। र अस्ट्रेलियाले आईसीसी महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। आज राति भएको खेलमा इङ्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गरेको हो। इङ्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 7 बल बाँकी छँदै 3 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
2: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्ष, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
13: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
12: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
13: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
14: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
12: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
13: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
14: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
1: परामर्शका लागि पुरुषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ। हामीले काठमाडौँको शङ्खरापुरका इस्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौँ।
7: महिला र पुरुषको दाहसभ्य हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ। किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ। त्यो माथि बारीको काम, जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिहाल्छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
15: अहिले अब भारी बोकेर जानु परेन। साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
7: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी 1 घन्टा 1.5 घन्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
15: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउन जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
7: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै। हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो। जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
15: त्यो चाहिँ खास के कारणले, जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
7: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो उनीहरूले।
15: एउटा काम भन्नाले कस्तो काम?
7: मतलब कि उहाँले एउटा जस कमाइ ल्याउनु पर्ने ठाउँबाट कमाइ ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न। तर
15: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो भने त बजार, होइन र?
7: हजुर, हामी
15: त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
7: पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
15: त्यो कारणले
7: पनि होला।
15: अहिले चाहिँ अलिक कस्तो छ?
7: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गए आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो। अब
15: अहिले पनि त्यो क्रम जारी नै छ,
7: अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
15: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न व्यावसायिक रूपमा अघि बढ्नको लागि?
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। जस पुरुष महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनुपर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
2: किसान अस्मिता खातीसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा, वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्य आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
2: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित गौरवका आयोजना। विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित।
1: देशभर मनसुन सक्रिय, आज पहाड़ी क्षेत्रमा वर्षा तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ्ने, ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
2: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम, आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने।
1: र विश्वकपमा अन्तिम 8का लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा, केही बेरमा मेक्सिको इङ्ल्याण्ड भेट्दै। अपराजित अस्ट्रेलिया 7 पटक महिला टी20 विश्वकप च्याम्पियन।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको लिएका छौँ। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही थान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधाभन्दा बढी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरेर देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
17: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। बजेट कार्यान्वयनमा बाँकेका स्थानीय तह कमजोर, लुम्बिनी प्रदेश सभा सुचारु, बजेटमाथि छलफल। पर्यटन विकासमा साझेदारी आवश्यक रहेको एक कार्यक्रमको निष्कर्ष, पानी परेसँगै डेङ्गुको जोखिम, एक सातामा 63 जनामा सङ्क्रमण पुष्टि। नेपालगञ्जमा नेपाली चलचित्र गौथलीको टिमद्वारा पत्रकार सम्मेलन, कोलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु। र खजुरामा असहाय तथा अनाथ बालबालिकाका लागि बाल संरक्षण गृह सञ्चालन, डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा 1 मृत्यु, 6 घाइते।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 22 गते सोमबार। आज नेपालगञ्जको क्षेत्रमा बिहानदेखि केही मात्रामा बादल लागेको छ, गैराती केही वर्षा भएको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 28 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई ठाउँका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको छ। आर्थिक वर्ष सुरु हुनु अगावै स्थानीय तहले बजेट तथा कार्यक्रम बनाउने गरे पनि त्यसको कार्यान्वयन भने पूर्ण रूपमा एक आर्थिक वर्षभित्र हुने गरेको छैन। बाँकेका स्थानीय तहले बनाएका योजनाहरूको कार्यान्वयन कमजोर देखिने गरेको छ। बजेट विनियोजन कम भएको गुनासो गर्ने स्थानीय तहले आएको बजेट पनि पूर्ण रूपमा खर्च गर्न सक्दैनन्। आफैले बनाएका योजनामा पनि पूर्ण रूपमा खर्च गर्न नसकेको पाइएको छ। साना तथा टुक्रे योजना बनाउने र त्यसको पूर्ण रूपमा कार्यान्वयन नहुने गरेको महालेखाको प्रतिवेदनमा औल्याउँदै आइएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षणपछि महालेखाले जारी गरेको 63 प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था औल्याइएको छ। बाँकेका स्थानीय तहले बनाएका एकै आर्थिक वर्षमा कार्यान्वयनमै नआउने, कार्यान्वयनमा आएका पनि अधुरो रहने गरेको महालेखाले औल्याएको हो। बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष 81-82 आफूले बनाएका 8 योजना कार्यान्वयन गर्न नै सकेन, जसमा पालिका स्तरीय 7 र वडाको 1 योजना रहेको महालेखाको 63 प्रतिवेदनमा औल्याइएको छ। पालिकाले कुल 190 योजना बनाएकोमा 25% कार्यान्वयन भएको योजनाको संख्या 7 र 100 माथिका 172 रहेका थिए। बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष 80-81 बनाएका 207 योजनामध्ये उक्त आर्थिक वर्षमा 39 योजना कार्यान्वयन नै गर्न सकेको थिएन। 2 योजनाको प्रगति 25%, 75%सम्म कार्यान्वयन भएको योजना सङ्ख्या 4 र सोभन्दा माथि प्रगति भएका योजनाको सङ्ख्या 162 रहेको महालेखाको 62 प्रतिवेदनले औल्याएको छ। महालेखाका अनुसार आर्थिक र कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 35 बमोजिम स्वीकृति भएको कार्यक्रममा त्रैमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र त्रैमासिक कार्य लक्ष्य तथा कार्यक्रम बमोजिम कार्य सम्पादन गरी कार्यक्रम गर्नुपर्ने व्यवस्था छ। कार्यालयले त्रैमासिक तथा वार्षिक प्रगति विवरण बनाई पेश गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका स्थानीय स्तर, जिल्ला तथा केन्द्रीय स्तरका योजनाको नियम बमोजिमको ढाँचामा त्रैमासिक प्रगति विवरण तयार गरेको देखिएन। महालेखाले बाँकीका स्थानीय तहको प्रतिवेदनमा उल्लेख गरेको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारू भएको छ। प्रमुख प्रतिपक्षीय दल सहित अन्य प्रतिपक्षीय दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्जालमा आएको हो। बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। महत्त्वपूर्ण आयोजनामा आवश्यक थप बजेट गर्ने, क्रमागत योजनामा रकमान्तर मार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उहाँले बताउनुभयो। जुन महत्त्वपूर्ण योजनाहरूमा बजेटको कमी भएको छ ती योजनाहरूलाई सम्बोधन गरेर सरकार अघि बढ्ने कुरामा म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, उहाँले भन्नुभएको छ। यता लुम्बिनी प्रदेश सभामा पेश भएको थारू समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत आइतबार बसेको 11 बैठकमा सामाजिक विकास मन्त्री जन्मजयती मिल्सनाले उक्त विधेयकलाई विषयगत समितिमा उठाउने प्रस्ताव पेश गर्नुभएको थियो।
4: हिजोको दिनमा घरबाट बाहिर ननिकल्ने महिलाहरू
0: पर्यटनको समग्र विकासका लागि सरकारवालाहरू बीचको साझेदारी आवश्यक भएको औल्याइएको छ। आइतबार नेपालगञ्जमा आयोजित एउटा कार्यक्रममा पर्यटन क्षेत्रका सरकारवालाहरूले पर्यटनको व्यावसायिक विकासका लागि एक्ला एक्लै नभई साझेदारी अवधारणाका अगाडि बढाउनु पर्नेमा औल्याएका हुन्। बाँके बर्दिया बाजुरा लगायतका विभिन्न ठुला टुर अपरेटरहरूको क्षमता अभिवृद्धिका लागि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा बाँके च्याप्टरले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना गरेको 3 तालिम समापन कार्यक्रमका वक्ताहरूले पश्चिम क्षेत्र पर्यटनका लागि निकै उर्वर रहेको बताएका छन्। नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धयारका सिनियर म्यानेजर राजीव शर्माले पर्यटन क्षेत्रलाई समयअनुकूल स्तरोन्नति गर्दै टुर अपरेटरहरूले प्रविधि मैत्री बनाउँदै जान सुझाव समेत दिनुभएको छ। पश्चिम डायरीमा मुस्लिम समुदायका किशोरीहरूमा बाल विवाह न्यूनीकरणमा सकारात्मक प्रभाव।
4: हिजोको दिनमा घरबाट बाहिर ननिकल्ने महिलाहरू, आफ्नो छोराछोरीलाई पढाइमा इन्ट्रेस्ट नलिने महिला दिदीबहिनीहरू, अभिभावकहरू अझ धेरै सचेत भएका छन्
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
6: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
5: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-480-22-229 र 98-480-22-229।

0: प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित गर्ल्स फर्स्ट फन्ड परियोजनाले मुस्लिम समुदायका किशोरीहरूमा बालविवाह न्यूनीकरण, शिक्षाप्रति जागरण र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्न थालेको छ। परियोजना मार्फत बालविवाहका असर, किशोरी अधिकार, शिक्षा र कुराकानी अवस्थाबारे सचेतना फैलाएपछि समुदायमा उल्लेखनीय परिवर्तन देखिन थालेको सहभागीहरूले बताएका छन्। लक्ष्मी तिमिल सिन्हाको रिपोर्ट।
4: नेपालगञ्ज जमुनाहा गाउँकी किशोरी यास्मिन अन्सारीले आफ्नो गाउँमा पहिले बालविवाहका घटना धेरै हुने गरेको बताउँदै परियोजनाको सहयोगपछि बालविवाह रोक्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। उहाँका अनुसार पहिले धेरै बालबालिका विद्यालय जाँदैनथे र छोरीहरूको विवाह सानै उमेरमा गरिदिने चलन थियो। तर अहिले समुदायमा चेतना बढ्दै गएकाले बालविवाहका घटना घट्दै गएका छन् र बालबालिकाको विद्यालयप्रतिको आकर्षण पनि बढ्न थालेको छ। त्यस्तै नेपालगञ्ज जमुनाहा गाउँकै लक्ष्मी कौरले आफूलाई पहिले बालविवाह के हो भन्ने जानकारी नै नभएको बताउनुभयो। उहाँको विवाह तय भइसकेको अवस्थामा परियोजनामा आबद्ध भएपछि उहाँले बालविवाह सम्बन्धी जानकारी पाउनु भएको थियो। त्यसपछि परिवारसँग संवाद गरी आफ्नो विवाह रोक्न सफल भएको उहाँले सुनाउनु भयो।
5: इसके बाद हमने अपनी शादी रोकी और 20 साल के पहले हमें शादी नहीं करनी चाहिए, उसके बाद ही करना चाहिए। और मेरी पढ़ाई भी रुक गई थी, हालांकि ये एक रीति भी होता है कि लड़कियों की शादी जल्दी हो जाती है, उन्हें ज़्यादा पढ़ना नहीं चाहिए। फिर भी हमारी फैमिली ने सपोर्ट किया, उन्होंने हमें 10 क्लास पढ़ाया। इसके बाद उन्होंने बोला कि मेरी शादी कर दी जाए। फिर इसके बाद मुझे पता चला कि बाल विवाह ऐसा होता है, तो हम लोगों ने आगे पढ़ने के लिए डिसाइड किया, अपने घर पे कन्विंस किया।
4: स्थानीय अगुवा तथा शिक्षक मोहम्मद अली नाउले परियोजनाले मुस्लिम समुदायका किशोरीहरूमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो। उहाँका अनुसार यसअघि किशोरीहरू सार्वजनिक रूपमा आफ्ना विचार राख्न सक्दैनथे, तर अहिले उनीहरू आफ्नो अधिकारका विषयमा बोल्न, प्रश्न गर्न र आफ्ना धारणा राख्न सक्षम भएका छन्। उहाँले इस्लाम धर्मले पनि आफू बसेको देशको कानूनको सम्मान गर्नुपर्ने शिक्षा दिएको उल्लेख गर्दै अभिभावकलाई छोरीहरूको शिक्षामा अवरोध नबन्न आग्रह गर्नुभयो।
6: इससे पहले फातिमा फाउंडेशन का ये प्रोग्राम नहीं होता था, ये मीटिंग तालीम नहीं होती थी, तो लड़कियां बोलना नहीं जानती थी। खैर माशाल्लाह ये फातिमा फाउंडेशन का देन है जो आज लड़कियां बोलना जानती हैं,

0: दो चार लोगों के सामने कहना सीख गई है कि हमको क्या बोलना है, कैसे बोलना है। पहले लोग ये लड़कियां खड़ी नहीं हो पाती थी, लेकिन फातिमा फाउंडेशन के जरिए लड़कियों को बोलना भी आ गया है, बात करना भी आ गया है, और बहुत कुछ लड़कियों ने सीख भी लिया है कि अब बाल विवाह का अधिकार क्या है नेपाल सरकार और नेपाल के संविधान में क्या है।
1: स्थानीय स्तरमा सञ्चालित गर्ल्स फर्स्ट फन्ड परियोजनाले बाल विवाह न्यूनीकरण, किशोरीहरूको शिक्षामा पहुँच वृद्धि, नेतृत्व विकास र अधिकार सम्बन्धी चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको किशोरीहरूको भनाइ छ। परियोजनाको प्रभावसँगै नेपालगञ्जका मुस्लिम समुदायमा बाल विवाहप्रतिको दृष्टिकोणमा क्रमशः परिवर्तन आउन थालेको र किशोरीहरू शिक्षा तथा आत्मनिर्णयतर्फ अघि बढ्न थालेको फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकीले बताउनुभयो।
2: शिक्षामा सबभन्दा बढी सचेतना हामी फैलाइरहेका छौँ महिला तथा बाल बालिकाको लागि, तर यो कुरा हिजो र आजको तुलनामा धेरै सकारात्मक परिवर्तन हामी हेरिरहेका छौँ। जस्तै कि हिजोको दिनमा घरबाट बाहिर ननिकल्ने महिलाहरू, आफ्नो छोराछोरीलाई पढाइमा इन्ट्रेस्ट नलिने महिला दिदी बहिनीहरू, अभिभावकहरू आज धेरै सचेत भएका छन्।
3: रेडियो सामग्री पछि अब बाँकी खबर। पानी पर्न थालेपछि डेङ्गु संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्ने भएकाले सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभयो। केही दिन अघि परेको पानीले डेङ्गु सङ्क्रमण बढाउने खतरा रहेको छ। उहाँले भन्नुभयो, आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ। त्यही लामखुट्टेले डेङ्गु सार्ने गर्दछ। उहाँले पानी पर्न सुरु गरेकाले डेङ्गु सङ्क्रमणको जोखिम पनि बढ्ने बताउनुभयो। उहाँले डेङ्गुबाट बच्न आवश्यक सतर्कता अप्नाउन सबैलाई आग्रह समेत गर्नुभएको छ। वरिपरिका खाल्डा खुल्लीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झुल्को प्रयोग गर्ने लगायतका उपाय अप्नाउन सक्ने उहाँले सुझाव समेत दिनुभएको छ। आगामी साउन 1 गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र गौँथलीको निर्माण टिमले नेपालगञ्जमा पत्रकारसँग अन्तर्क्रिया गर्दै चलचित्रको कथावस्तु, उद्देश्य र निर्माण यात्राबारे जानकारी दिएको छ। कार्यक्रममा निर्देशक डाक्टर कपिल रिजालले गौँथली नेपाली ग्रामीण जीवन, सामाजिक यथार्थ र मानवीय संवेदनलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र भएको बताउनुभयो। उहाँका अनुसार चलचित्र डाक्टर भोला रिजालको चर्चित गीत सङ्ग्रह गौँथलीबाट प्रेरित छ। निर्देशक रिजालले करिब 25 वर्ष अघि आफ्ना बुबा डाक्टर भोला रिजालले यही नाममा गीतिमय चलचित्र निर्माण गरेको स्मरण गर्दै त्यसबेला गीत मार्फत संवाद प्रस्तुत गर्ने शैली रहेको बताउनुभयो। उहाँले उक्त चलचित्र दर्शकमाझ निकै लोकप्रिय बनेको र केही हलमा 51 दिनसम्म प्रदर्शन भएको समेत उल्लेख गर्नुभयो। अहिले भने त्यही मूल भाव र पात्रलाई नयाँ कथा, समकालीन परिवेश तथा आधुनिक प्रस्तुतिकरण मार्फत नयाँ पुस्ता समक्ष ल्याइएको उहाँको भनाइ रहेको थियो। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
11: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
13: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
12: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
13: सम्पर्क 97051148 70।
12: सोफा हब नेपालगञ्ज,
13: विश्वासमा नम्बर 1,
12: क्वालिटीमा सबैभन्दा बेस्ट।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध। मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असार मसन्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98228-5923-83।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहितको बाढी पहिरोमा परेर 1 महिलाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले डोल्पाका अनुसार जिल्ला प्रहरीकारले डोल्पाका प्रहरी प्रमुख, प्रहरी नायबी उपरीक्षक डिएसपी अनिल राज गिरीका अनुसार बाढीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी बिकको मृत्यु भएको हो। उहाँका अनुसार निरन्तरको वर्षासँगै धुला खोलामा आएको हिलोसहितको माटो बाढी बिहान करिब 3 बजे गाउँमा पसेको थियो। बाढीले करिब 8 घरलाई पस्न गई क्षति गरेको भन्ने खबर प्राप्त हुँदा साथ प्रहरी चौकी माझगाउँबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घरमा पुरिएको अवस्थामा आनन्दी बिकलाई फेला पारेर उद्धार गरेको थियो। उहाँलाई उपचारको लागि स्वास्थ्य चौकी काईगाउँतर्फ लैजाने क्रममा मृत्यु भएको डिएसपी गिरीले बताउनु भएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ। बाँकेको खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बाल संरक्षण गृह सञ्चालनमा ल्याएको छ। गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थामा रहेका बालबालिकाको सो अवस्था अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले खजुरा बाल संरक्षण गृह सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो। उहाँका अनुसार हरेक बालबालिकाको सपना शिक्षा, माया र सुरक्षित भविष्यको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको हुँदा यो संरक्षण गृहले बालबालिकालाई केवल आश्रय मात्र दिने छैन, उनीहरूलाई आत्मनिर्भर र असल नागरिक बनाउन शिक्षा र स्वास्थ्यको समेत पूर्ण रूपले सुनिश्चित गर्नेछ। अध्यक्ष विगले बालबालिकाको चौतर्फी विकास र न्यायपूर्ण वातावरणका लागि योग्य र कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। बाल संरक्षण गृहमा बालबालिकाका लागि खाना बस्ने व्यवस्थासँगै उनीहरूको चौतर्फी विकासका लागि विशेष खाका तयार गरिएको छ। कोलपुरको मैटहवामा ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रूपमा सुरु गरिएको छ। फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज साईलाई बल हस्तान्तरण गर्दै प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नुभएको थियो। उद्घाटन समारोहमा बाँकेको फुटबल विकासका महत्त्वपूर्ण सहयोग गरेको भन्दै गौतमलाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज साईले सम्मान गर्नुभएको थियो। वीरबल फुटबल एकाडेमीले कोलपुर नगरपालिका वडा नम्बर 3 मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ, जहाँ 16 निजी तथा सामुदायिक विद्यालयका 170 बढी बालबालिकाहरूलाई हरेक हप्ताको शनिबार, आइतबार र बिदाको दिन बिहान निशुल्क रूपमा फुटबल प्रशिक्षण गराइएको छ। धारा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले दौड संस्कृतिले स्वस्थ समाज निर्माणसँगै आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। विश्व रनिङ क्षेत्रको प्रतिष्ठित एम्स सोसल अवार्ड 2026 ग्रहण गरेर नर्वेबाट स्वदेश फर्किनुभएका उहाँले आइतबार नेपालगञ्जमा सञ्चारकर्मीसँग अनुभव साझा गर्दै उक्त उपलब्धि सम्पूर्ण नेपालीको गौरव भएको बताउनुभयो। ठकुरीले आफूले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानलाई देशप्रतिको समर्पणका लागि लिएको उल्लेख गर्दै पुरस्कार वितरण समारोहमा नेपालको पहिचान र राष्ट्रियताको चर्चा हुनु गर्वको विषय भएको बताउनु भएको छ। अब केही समाचार संक्षेपमा। बाँकेको कोलपुरका साहित्यकार सागर गैरीको नयाँ नियात्रा संग्रह एउटा अल्बाट्रस प्रशान्त महासागरदेखि काला सागरसम्मको गृह विमोचन कोलपुरमा गरिएको छ। यता कालीकोट जिल्ला अस्पताल कालीकोटले सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्दा बिरामी समस्यामा परेका छन्। यता धान रोपाइँको समयमा रासायनिक मल नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन्। रोपाइँ सकेका यहाँका अधिकांश कृषकले यतिखेर रासायनिक मलको अभाव झेलिरहेका हुन्। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बजेट कार्यान्वयनमा बाँकेका स्थानीय तह कमजोर, लुम्बिनी प्रदेश सभा सुचारु, बजेटमाथि छलफल। पर्यटन विकासमा साझेदारी आवश्यक रहेको एक कार्यक्रमको निष्कर्ष, पानी परेसँगै डेङ्गुको जोखिम, एक सातामा 63 सङ्क्रमण पुष्टि। नेपालगञ्जमा नेपाली चलचित्र गौँथलीको टिमद्वारा पत्रकार सम्मेलन, कोलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु। र खजुरामा असहाय तथा अनाथ बालबालिकाका लागि बाल संरक्षण गृह सञ्चालन, डोल्पामा लेदोसहितको बाढी गाउँमा पस्दा एकको मृत्यु, 6 घाइते। हस्त पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असार 22 गते सोमबार, 6 जुलाईका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचार दाँत सफा करने दाँत भर्ने दाँत निकालने दुखे दाँत को जरा को उपचार खाली ठाव में दुरुस्त प्राकृतिक जस्ते नक्कली दाँत राख्ने बांगो टिंगो तथा नमिले दाँत फिक्स अर्थोडोन्टिक प्रविधि द्वारा मिलाने गिजा को रोग जस्ते गिजा सुन्निने रगत पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
7: फोन नम्बर 081-532-375
8: अबुई सर्प मार्नु आमा मार्नु नत्र तोक्छु यसले
9: नात्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा
9: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
12: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895007682।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला।
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त, अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
8: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
9: आज म एकदम खुसी छु।
10: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
9: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
10: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
9: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
10: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
9: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
10: ल ल हुन्छ हुन्छ ल।
11: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
12: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
11: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
12: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
11: कर तिरौ समयमै, विकास गरौ सँगै।
12: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
11: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
13: यो कृष्णसार एफएम
14: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: तार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम युवा संवादको 16 अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता अञ्जना धिताल। यो कार्यक्रम खास गरी युवाको लागि तयार गरिएको हो, जहाँ युवाले आफ्ना सपना, समस्या र अनुभवहरू खुलस्त रूपमा राख्न सक्छन्। आजका युवाले भोगिरहेका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। तपाईँले अहिले यो कार्यक्रम रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ। साथै तपाईँ हामीहरूसँग रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको फेसबुक पेज, युट्युब र टिकटक मार्फत पनि प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ। आजको श्रृङ्खलामा हामीसँग विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्छ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बाँकेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष केशर जङ शाहज्यू। यहाँलाई हाम्रो कार्यक्रम युवा संवादमा हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद
0: हजुर। अब चाहिँ कार्यक्रम अगाडि हजुरको सानो परिचयबाट नै अगाडि बढाउँछौँ।
1: मेरो नाम चाहिँ केशर जङ शाह, हाल चाहिँ महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दैछु मास्टर्समा। त्यहाँको हालको चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको सुबीको अध्यक्ष।
0: हजुर, अब तपाईँ स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको पदमा रहेर के कस्ता भूमिकाहरू निभाइरहनु भएको छ हाल?
1: 2082 चैत 5 गते सम्पन्न भएको निर्वाचनबाट मेरो नेतृत्वमा कार्य समिति निर्वाचित भयो। त्यहाँबाट हालसम्मको मितिसम्म विद्यार्थीका ठुला समस्या होइनन्, विद्यार्थीका साना समस्या, सानाभन्दा साना समस्या विद्यार्थीको समाधान गर्ने, ती समस्याहरू क्याम्पस प्रशासनसँग लग्ने, क्याम्पस प्रशासनबाट विद्यार्थीको समस्या समाधान गर्ने, खालि समस्या मात्रै उजागर गर्ने होइन कि समस्या मात्रै उठान गर्ने होइन कि तिनलाई सही तरिकाले समाधान गर्ने र विद्यार्थीलाई न्यायोचित तरिकाले चाहिँ ढङ्गलाई हेर्ने र उनीहरूलाई उनको चाहिँ जीवनशैलीमा चाहिँ केही सुधार ल्याउने नै प्रयास हामीले गरेका छौँ। त्यस्तै हामी स्वतन्त्र विद्यार्थीको निर्वाचन सकिसकेपछि जस्तै हाम्रो क्याम्पसमा बिबिएसलाई, बिएलाई, बिएससीलाई चाहिँ स्कलरसिप छात्रवृत्ति चाहिँ 4,000 दिने चलन चल्ती थियो विगत 48 सालदेखि हालसम्म। हामी आइसक्यो बिएडलाई पनि किन 2,000 मात्र दिने त होइन, सबैले 4,000 दिने गरेको छ भने हामीले अब आउने स्कलरसिपबाट चाहिँ 2,000 4,000 चाहिँ दिनुपर्छ भन्ने क्याम्पस प्रशासन हामीले माग राख्यौँ र अहिले हालमा त्यहाँका अध्ययन गर्दै गरेका विद्यार्थीले 2,000 4,000 स्कलरसिप पाउनु भएको छ। त्यसै गरी हामीले क्याम्पसमा धेरै समस्याहरू देखेका छौँ, ती समस्या देख्ने मात्रै होइन कि ती समस्या देखेर हामी क्याम्पस प्रशासनसँग लगेर र समाधान गर्नेतर्फ हामी लागेका छौँ। कतिपय कुरा गरिसकेका छौँ, कतिपय कुरामा गर्नेमा हामी लयमा छौँ, कतिपय कुरा हाम्रो योजनामै अझै सीमित छन्, हामी ती कुरा गर्नेछौँ। जस्तै हामीले अर्को कुरा के गर्यौँ भनेपछि क्याम्पसमा अहिले पनि भाउचरको विषयमा, भाउचरमा चाहिँ कतिपय विद्यार्थी साथीहरू नयाँ आउनुहुन्छ, कतिपय विद्यार्थी साथीहरू नयाँ आउँदै गर्दा क्याम्पसको एकाउन्ट नम्बर थाहा हुँदैन, हामीले त्यहाँ एकाउन्ट नम्बर पहिल्यैबाट प्रिन्ट गरेर चाहिँ भाउचरमा चाहिँ समावेश गर्ने ताकि विद्यार्थीलाई सहज होस्, त्यो एकाउन्ट नम्बर कसैलाई माग्न नपरोस् र कोही विद्यार्थी त्यो समस्यामा अल्झेलमा नपरोस् भनेको सहजताका लागि विद्यार्थीका लागि हामीले त्यो काम पनि गरेका छौँ।
0: हजुर, तपाईँले भन्नुभयो अब बिबिएसलाई चाहिँ 4,000 छात्रवृत्ति दिने, अरूलाई 4,000, बिएडलाई मात्रै 2,000 दिने र अब सबैलाई समान दिनु पऱ्यो भनेर त्यो गराउनु भयो भन्नुभयो। अनि अहिले विद्यार्थीहरूले कस्ता समस्याहरू तपाईँहरू समक्ष ल्याउनुहुन्छ त, कस्ता समस्याहरूको समाधान खोज्दै आउनुहुन्छ?
1: अहिले मूलत विद्यार्थी साथीहरूले भर्नाको प्रक्रिया अब चलिरहेको छ, भर्नाको अभियान चलिरहेको, कतिपय अहिलेको हामी अब टेक्नोलोजीको समयमा छौँ, प्रविधिको युगमा छौँ। अब प्लस टू त पास गर्नुभयो उहाँ साथीहरूले, विद्यार्थी साथीहरूले प्लस टू त पास गर्नुभयो। अहिले सम्पूर्ण ब्याचलरको फर्म, म्याक्सिमम् फर्म केमा आधारित छ भने अनलाइनबाट आधारित छ, अनलाइनबाट उहाँले भर्न जान्नुहुन्न कतिपय साथीहरूले। सबै साथीहरूले म दोष दिँदैन, केही साथीहरूले त्यो अनलाइन फर्म चाहिँ कसरी भर्ने हो दाइ, कसरी भर्ने हो सर भन्नुहुन्छ, ती समस्या पनि हामीले आफै भरिदिन्छौँ। पहिला सिकाउँछौँ हामी, बसाउँछौँ आफैसँग बसाएर सिकाउँछौँ उसलाई, ताकि भोलिका दिनमा उसलाई कसै विद्यार्थीलाई पनि सोध्यो भनेपछि सहजै उसलाई अर्को विद्यार्थीले सिकाउन सकोस्, ती कामहरू हामीले गरिरहेका छौँ। अब भर्नाको अभियानमा हामीले हेल्पलेसमेन्ट सञ्चालन केही दिनमा सञ्चालन गर्दैछौँ मन्दिरको क्याम्पसमा। अझ विद्यार्थीका अब खेलकुदका समस्या ल्याउनुहुन्छ होइन, पठन पाठनको समस्या ल्याउनुहुन्छ, सरसफाइका समस्या ल्याउनुहुन्छ, यी नियमित देखिने समस्या आउँछ क्याम्पसमा। ती नियमित देखिने समस्यामा हामीहरू पनि पहलकदमी भइरहेको छ, आवाज उठाइरहेका छौँ। समय सापत चाहिँ हामीले सबै शौचालय सरसफाइदेखि लेखेर अनि प्राङ्गण क्याम्पस प्रशासन क्याम्पसै सरसफाइ गर्नेदेखि लिएर विद्यार्थीका हरेक क्रियाकलापमा, हरेक सकारात्मक सोचमा, हरेक सकारात्मक कदममा हाम्रो चाहिँ एकबद्धता हुन्छ, हामी विद्यार्थीको सारथी भनेर अगाडि बढिरहेका छौँ।
0: हजुर अनि तपाईहरुले यो विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन छ यसले विद्यार्थीका मात्रै मुद्दा उठाउने हो कि र यसले महेन्द्र बहुमुखी क्याम्पस भित्रका विद्यार्थीहरुको लागि मात्रै काम गर्ने हो कि सामाजिक मुद्दाहरुमा पनि काम गरिरहेको छ
1: हैन यसले मूलतः हामी स्वतन्त्र विद्यार्थी युनियन अथवा विद्यार्थी संगठन विद्यार्थीको मात्र मुद्दा उठाउने हैन महेन्द्र बहुमुखी क्याम्पसको मात्र मुद्दाहरु उठान गर्ने हैन समग्र विद्यार्थीको मुद्दा उठान गर्ने हो र हाम्रा समाजमा भएका विसङ्गति र भ्रष्टाचार अनियमितता सबै खालका समस्या उजागर गरेर अनि जनतालाई सचेत बनाउने ती समस्याबाट चाहिँ उठान गरेर समाधानतर्फ लैजाने ताकि भोलिका दिनमा कोहीले कोही यस्तो समस्या पर्दै गर्दा सहजै उसले आफूले पनि उठान गर्न सकोस् हामीले चेतनाको हिसाबले पनि सबैलाई तपाईँका ओडामा तपाईँका पालिकामा तपाईँका नगरपालिकामा तपाईँको टोलमा तपाईँका बस्तीमा तपाईँको क्याम्पसमा तपाईँको कलेजमा जे समस्या छ त्यो क्याम्पस प्रशासनसँग निर्धक्क भएर राख्नु होला यति क्याम्पस प्रशासनसँग त्यो निर्धक्क भएर राख्न सक्नु पनि हामीलाई फोन गर्नु होला हामी त्यो क्याम्पस प्रशासनसँग तपाईँका मागहरू सम्बोधन गर्नका लागि हामीले आफ्नो पल गर्दै गर्नेछौँ सकारात्मक कदमहरू चाल्नेछौँ त्यसै गरी हाम्रा टोलमा हाम्रा बस्तीमा हाम्रा ओडामा हाम्रा पालिकामा हाम्रा नगरपालिकामा के भने जुन खालका भ्रष्टाचार भइरहेका हुन्छन् अनियमितता भइरहेका हुन्छन् विसङ्गिताका कुरा हुन्छन् छुवाछुतका कुरा हुन्छन् ती कुरालाई पनि हामीले सँगसँगै आफ्नो चाहिँ यो समाज परिवर्तनका लागि यो समाज रूपान्तरणका लागि हामीले सहयोग गरेकै छौँ सहयोग गर्दै अगाडि बढिरहेका छौँ
0: हजुर अनि यो स्वतन्त्र विद्यार्थी युनियन भनिन्छ नामै स्वतन्त्र छ अनि अहिले त यो स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र रहेन राजनीतिक दलहरूको प्रभाव पर्यो भन्ने सुनिन्छ नि त तपाईँलाई चाहिँ यस विषयमा के विचार छ
1: यस्तो छ स्वतन्त्र विद्यार्थी युनियन हाम्रो विधिवत संस्था हो एउटा प्रतिनिधि संस्था एउटा वैधानिक संस्था यो संस्था कसरी भने त्यहाँका महेन्द्र बहुमुखी क्याम्पसका मात्रै जुन पनि जुन क्याम्पसमा निर्वाचन हुन्छ त्यहाँका नियमित अध्ययन गर्ने विद्यार्थीले आफूले चुनेको व्यक्ति अथवा चुनेको कार्य समिति हो कस्ता व्यक्तिले उहाँले मतदान गर्नुहुन्छ भने चाहिँ भोलि यो दाई अथवा यो सरलाई मैले मतदान गरेर निर्वाचित गराएँ भने जितायो भने भोलि यो दाईले हाम्रो समस्याहरू समाधान गर्न सक्छ है भन्ने हेका साथ हेतुका साथ उहाँले निर्धकका साथ मतदान गरेर जिताउनुहुन्छ होइन अर्को बाटो भयो अब विद्यार्थी सङ्गठनको चाहिँ सधैँ हामीले सकारात्मक भूमिका समाजमा खेलेकै हुन्छौँ यो समाजमा खेलेका क्याम्पसमा मात्र समाजमा खेलेकै हुन्छौँ हामी विद्यार्थी सङ्गठनका हरेक समस्या हामीमा पनि होलान् ती समय सापेक्ष हामीले परिवर्तन गरेर अथवा ती समय सापेक्षमा त्यो कमी कमजोर सुधार गरेर अगाडि बढ्नुपर्छ कैवत हामी त्यो कुरा कमी कमजोरीबाट कहीँ चुकेकौँ होला त्यो अब समय सापेक्ष चाहिँ हामीले परिवर्तन गर्न सकेनौँ भने पनि पछि यहाँ समाजमा बस्ने हाम्रा अग्रजहरू हाम्रा दिग्गज व्यक्तिहरूलाई के प्रश्न चिन्ह उहाँले खडा गर्नुभएको हो ताकि अब स्वतन्त्र हामी छौँ हामी आस्थाको हिसाबले कुनै पार्टीमा हौँला विचारको हिसाबले कोही पार्टीसँग हामी आबद्ध हौँला होइन तर के हो भनेपछि हामीले गरेका पार्टीले कमी हाम्रो पार्टीले गरेका कमी कमजोरीलाई चाहिँ हामी चाहिँ लुकाउने र सही गरेका हाम्रो पार्टीका चाहिँ हामीले प्रचार गर्ने होइनौँ हाम्रो पार्टीले पनि कमी कमजोरी गलत गरेकोमा त्यो ठाउँमा हामीले प्रश्न चिन्ह खडा गर्दछौँ तपाईँले यो गलत गर्दै हुनुहुन्छ तपाईँले यसरी जानुपर्छ कि सही तरिकाले यो समाजले पनि तपाईँलाई विश्वास गरोस् ताकि हामीलाई पनि भोलिकै दिनमा समाजमा समाजले विश्वास गरोस् भन्नेलाई हामी स्वत हाम्रा पार्टीको व्यक्तिहरूले अग्रजहरूले गरेका कमी कजुरहरू पनि हामीले उठान गर्छौँ स्वतन्त्र भनेर अब हाम्रो केही नियमहरू छन् केही विश्वविद्यालयका नियम छ कि क्याम्पसका नियम छन् त्यो नियममा बाँधेर हामी क्रियाकलाप गर्छौँ स्वतन्त्र भन्ने बित्तिकै जे मन लाग्यो त्यो हामी गर्दैनौँ
0: हजुर अनि अब यो स्वतन्त्र विद्यार्थी युनियनको इतिहास हेर्ने हो भनेपछि चेन्जेस परिवर्तनको लागि नै स्थापित भएको भनिन्छ अनि अब अहिले चाहिँ विद्यालयहरूमा यो जुन स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन्छ त्यति बेला विभिन्न सङ्गठनहरूबाट नै उठ्नुपर्ने हुन्छ त्यो चाहिँ हामीले परिवर्तन गर्न सक्छौँ कि नै अब यहाँ त बिबिएस बिबिए धेरै फ्याकल्टीहरू छ फ्याकल्टीहरूको प्रतिनिधित्व गरेर पनि चुनावको लागि उठ्न सकिन्छ होला एउटा पार्टीकै नाम नराखेर अरू कुनै स्वतन्त्र एउटा फ्याकल्टीबाट प्रतिनिधित्व गर्दै आएर पनि चुनाव लड्न सकिन्छ कि सकिँदैन के यो सम्भव छ
1: यस्तो छ हजुरले भनेको क्वेसन चाहिँ कुनै फ्याकल्टीको प्रतिनिधित्व गरेर रिप्रेजेन्टेटिभ गरेर त्यहाँको नेतृत्व
0: भित्रै एउटा क्लब जस्तो गठन गराएर
1: एउटा स्वतन्त्र सङ्गठन गरेर चाहिँ निर्वाचन लड्न सकिन्छ नै निर्वाचन लड्ने मात्रै कुरा होइन कि भोलि त्यो निर्वाचनबाट सफल भइन्छ कि भएन अथवा निर्वाचनबाट भोलि जितिन्छ कि जितिन्न भन्ने प्रमुख कुरा होला होइन तपाईले भनेको कुरा सकिन्छ कतिबेर कुराहरु त्यो भन्दा अगाडि 79 को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार साथीहरुले दिनुभएको थियो ले 82 मा मसँग लड्ने पनि स्वतन्त्रबाट एउटा कुनै साथीले उम्मेदवार दिनुभएको थियो तर उहाँहरु सफल हुनु भएन किनकि कुनै सबै काम म एक्लै गर्न सक्छु भन्ने मेरो त्यो मेरो छ पनि घमण्ड हो त्यो मैले सबै काम एक्लै गर्न सक्दैन सबै काम कति बेला गर्न जब युनिटी हुन्छ जब संगठन हुन्छ जब संगठन युनिटी भएको ठाउँमा हामीले सहज कुनै पनि काम 5 दिन लाग्ने काम हामीले एकै दिनमा सहजै गर्न सक्छम आज एउटा संगठन किन चाहिन्छ भनेपछि विद्यार्थीको हक र अधिकार बोल्ने विद्यार्थीका आवाजहरू बोल्ने विद्यार्थीको समस्याहरू उजागर गर्ने समस्याहरू मात्र उजागर मात्र होइन के समाधानतर्फ लैजाने ताकि विद्यालय सहज हो पठन पाठनमा सहज होस् उनका नियमित काममा सहज होस् भन्ने दृष्टिकोणले चाहिँ संगठन आवश्यकता छ हो हिजोका कालखण्डमा चाहिँ व्यवस्था परिवर्तनमा आवश्यकता थियो होला हिजोको कालखण्डमा हिजोको राणा शासनमा हिजोको पञ्चायतमा हिजोका तानाशाह शाहमा के थियो भनेपछि पार्टीहरू बोल्न सक्थेनन् विद्यार्थी संगठन बोल्न सक्थे विद्यार्थी संगठनले बोलेर आज हामी सँगै लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ यो सबैभन्दा ठुलो उपलब्धि कसैको हो भने त्यो विद्यार्थी संगठन हो विद्यार्थी संगठन गरेको उपलब्धिले आज कसैले नजरअन्दाज गरेर कमजोर ठान्छ भने उसको ठुलो भविष्यमा मूल्य चुकाउनु पर्दछ
0: हजुर अनि अहिलेको अवस्था हेर्ने हो भनेपछि हाम्रो नेपालको संविधान अनुसार चाहिँ विभिन्न विद्यालयको 100 मिटर परिसरमा चाहिँ कुनै पनि धूम्रपान मद्यपान लागु पदार्थको चाहिँ बेचबिखन नगर्ने भनेर छ तर अहिले रियालिटीमा हेर्ने हो भनेपछि चाहिँ यो विद्यार्थी के अरे विद्यालयको वरपर पनि धूम्रपान मद्यपान सेवन गरिरहेको देखिन्छ यसमा चाहिँ विद्यार्थी संगठनले के कस्तो काम गरेर आएको छ यो तपाईँहरूले भेटाउनु भएको छ कि नै देख्नु
1: तपाईँले एकदम धेरै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो त्यसलाई धेरै धेरै धन्यवाद आज बोलेको जेन्जी पुस्ता मुख्य गरी जेन्जी पुस्ता भन्ने अहिले चलन चल्तीमा आएको छ तपाईँले भनेको प्रश्न सही हो तर के हो भने त्यो हाम्रो क्याम्पस मात्र होइन कुनै पनि क्याम्पस कुनै पनि कलेजको 100 मिटर वरपर धूम्रपान अथवा मद्यपान अथवा कुनै पनि बेचबिखन गर्ने नियमले मिल्दैन तर आजका जेन्जीहरूले के छ भने आज मैले आफ्नै देखेको हाम्रै कलेजमा हाम्रै कलेजका विद्यार्थीहरू हाम्रै कलेजका विद्यार्थी साथीहरू बाहिर नजिकै गेटभन्दा बाहिर गएर उहाँहरूले चाहिँ सेवन गरिरहनु भएको छ हामी जनचेतनामूलक त उहाँहरूलाई सम्झाउने कुरा अथवा त्यस्ता कार्यक्रम गर्ने कुरा चाहिँ छँदैछ तर सँगसँगै उहाँ अहिलेको चाहिँ उहाँको आउने जेन्जी पुस्ता चाहिँ उमेर समूह 7-8 पढ्ने बेला नै उहाँको चाहिँ त्यहाँबाट सुरु भएको देखिन्छ हाम्रो सर्वेक्षणमा है अनि हामीले सोच्छौँ तपाईँहरूलाई यो किन अहिले यो खानुहुन्छ तपाईँले किन यो सेवन गर्नुहुन्छ भन्ने बेला दाइ आज हामीले आज मात्र होइन नि म त 7-8 पढ्ने बेला नै खान्छु मैले 7-8 पढ्ने बेला सेवन गर्छु अहिलेदेखि मेरो यो लत होइन भन्नु चाहिँ हामी सम्झाउँछ भोलि तपाईँको भविष्य छ यसले भविष्य तपाईँको स्वास्थ्यको लागि पनि खराब गर्छ स्वास्थ्यको लागि पनि सही होइन र तपाईँको भविष्यमा आउने पनि यसले त्यहाँदेखि ठुलो हानिकार पुऱ्याउँछ भन्ने कुरा हामीले चेतनामूलक त उहाँलाई सम्झेर आउँछौँ तर कतिपय विद्यार्थी साथीहरूले अहिले त्यो हामीले भनेकै भरमा मान्नुहुन्छ भन्ने चाहिँ देखिँदैन
0: हजुर तर अब नेपालगञ्जको कुरा गर्ने हो भने हेर्ने हो भने चाहिँ नेपालगञ्ज एकदमै रिस्की एरिया हो किनभने हाम्रो बोर्डर पनि नजिकै छ अनि मानव बेचबिखन र लागु औषध ओसार पसारमा चाहिँ एकदमै धेरै समाचारहरू पनि आउँछन् अनि यसमा चाहिँ अलि विद्यार्थी सङ्गठनले अलि धेरै कामहरू गर्नुपर्ने जस्तो देखिन्छ त्यसैले तपाईँहरूले चाहिँ के प्लानिङहरू गराउनु भएको छ कि छैन यसमा काम गर्ने अब तपाईँले सिकाउन त सिकाउँछौँ भन्न त भन्छौँ भनेर भन्नुहुन्छ तर त्यस्तो देख्दा त हामीले प्रहरीलाई चाहिँ भन्ने पनि होला नि होइन र
1: यस्तो छ त्यसको यस्तो प्रहरीलाई भनिहाल्यौँ भनेपछि उहाँको फेरि विद्यार्थी साथीको भविष्य पनि बर्बाद
0: तर त्यो लागु औषधको युज प्रयोग गरिसकेपछि त त्यसै पनि भविष्य स्वास्थ्य त खराब हुने नै
1: स्वास्थ्य त खराब हुने भइयो कोही भोलि उहाँ विद्यार्थी साथीको आफ्नो भविष्य खराब फ्यामिलीको पनि चिन्तामा खराब र उहाँको भविष्य साथसाथै उहाँले आज लागु औषध उहाँले एक्लै खानुहुन्छ भने भोलिका त्यो हाम्रो तपाईँ हाम्रा साथीहरू तपाईँ हाम्रा भाइ बहिनीहरू तपाईँ हाम्रा भान्जा मान्छे तपाईँ हाम्रा साथीभाइहरूले पनि त्यसले बिगार्न सक्छ त्यसलाई मध्यनजर हामीले गरिरहेका छौँ तब हामीले देख्ने बित्तिकै प्रहरीलाई फोन गर्ने हामीले अहिलेसम्म गरेका छैनौँ हजुरलाई के यो झुट बोलाम होइन तर हामीले चेतनामूलक र कार्यक्रम गरेर एउटा सन्देश दिएर होइन यो लागु औषध सबैभन्दा ठुलो हानिकार हो भन्ने सन्देश दिएर उनलाई सजग बनाउने सचेत बनाउने कुरा चाहिँ हाम्रो महत्त्वपूर्ण भूमिकामा चाहिँ हामी रहन्छौँ। हाम्रो प्लानमा पनि त्यो छ, हाम्रो एजेन्डामा पनि त्यो छ। हामीले अलिक भर्खर हामी अहिले यो तपाईँलाई भनिहालौँ, अहिलेको नेपालगञ्जको टेम्परेचर एकदम हाई छ, 20 जना बसेर कार्यक्रम गर्न सकिने टेम्परेचर हाम्रो लागि छैन, उपयुक्त छैन, यो क्लाइमेट कन्डिसन हाम्रो फेभरमा छैन। तर हामीले त्यो कार्यक्रम गर्ने लयमा छौँ, हाम्रो केही समयपछि त्यो कार्यक्रम पनि चेतनामूलक कार्यक्रम चाहिँ हामीले प्रहरीलाई राखेर अरूलाई राखेर अथवा विज्ञहरूलाई राखेर विद्यार्थीलाई समेटेर त्यो कार्यक्रम चाहिँ गर्ने हाम्रो योजनामा चाहिँ छ।
0: हजुर, अनि तपाईँले भन्नुभयो अब अहिले सामूहिकमा बसेर सामूहिक हिसाबमा बसेर कार्यक्रम गर्न त सम्भव छैन, अलि अप्ठ्यारो हुन्छ, तर अहिले त इन्टरनेटको युग छ, सामाजिक सञ्जालको युग छ, अनि तपाईँहरूले चाहिँ सामाजिक सञ्जालको चाहिँ कतिको सदुपयोग गर्नुभएको छ?
1: हामीले सामाजिक सञ्जालमा चाहिँ त्यस्ता पोस्टहरू राख्ने, त्यस्ता स्ट्याटसहरू राख्ने, त्यो प्रति लेख लेखेर चाहिँ चेतना जनचेतना चाहिँ हामीले फैलाउने चाहिँ काम गरिरहेका छौँ, त्यसमा चाहिँ हाम्रो दुईमत छैन।
0: हजुर, अनि अब स्वतन्त्र विद्यार्थी युनियनको कुरा गर्ने हो भनेपछि हाम्रो नेपालमा जति पनि विश्वविद्यालय जुन त्रिभुवन युनिभर्सिटीबाट परिचालित छन् त्यहाँ सबैमा छ नै भनौँ हजुर, तर त्यसै सन्दर्भमा चाहिँ कतिपय विद्यालयको विश्वविद्यालयको चाहिँ कस्ता कस्ता समाचारहरू पनि आउँछन् जहाँ चाहिँ क्याम्पस प्रमुखको सिट नै टङ्गाइदिए या क्याम्पस प्रमुखसहित कति शिक्षकहरूलाई चाहिँ भित्र बन्द गरिएको छ भन्ने समाचारहरू आउँछन्। यस्ता क्रियाकलापहरू चाहिँ कतिको उचित लाग्छ हजुरलाई?
1: यस्तो तपाईँले पक्कै पनि हाम्रो महेन्द्र क्याम्पसकै सन्दर्भमा जोड्नु भएको छ, यसमा तपाईँ पनि जानकार म पनि जानकार, त्यो मुभमेन्टमा त्यो आन्दोलनमा म आफै पनि सहभागिता हो। यस्तो छ, हामीले पहिल्यै त्यस्तो क्रियाकलाप हामीले कहिल्यै गर्दैनौँ, हामीले विद्यार्थीको माग अनुसार हामीले अल्टिमेट दिन्छौँ, 10 दिनको 15 दिनको 20 दिन हामी पटक पटक जान्छौँ। तपाईँलाई यति पनि थाहा होला कि त्यो नगर्दासम्म फेरि क्याम्पस प्रशासन त्यो काम पनि गर्दैन रहेछ। फेरि जब जुन दिन मैले तपाईँले भनिहालेँ क्याम्पसमा शिक्षकलाई थुने, अरू दिनमा त्यो विद्यालयलाई दिएका साथ त साथ बुझाएको काम भयो, त्यो 1 महिना अगाडि भइदिएको त्यो परिस्थिति सिर्जना हुन्थेन नि त। त्यो परिस्थिति सिर्जना कसले गर्छ? स्वयं क्याम्पस प्रशासन नै गर्छ कि। अनि यताबाट हामीले चाहिँ विद्यार्थीले दाइ तपाईँ स्वतन्त्र विद्यार्थी उनले केही पनि काम गरेन भन्ने, हामीले दिएका काम पनि चाहिँ क्याम्पस प्रशासन नगरिदिने, जब हामी एक्सनमा उठिदिन्छौँ अर्को दिनमा फेरि क्याम्पस प्रशासन त्यो काम गरिदिने, अनि विद्यार्थीले सहजै रिजल्ट पाउने, पोजिटिभ म्यासेज विद्यार्थीले पाउने, त्यो क्रियाकलाप कसले सिर्जना गर्छ भने स्वयं क्याम्पस प्रशासन शिक्षकले मात्र त्यो परिस्थिति सिर्जना गर्छ। हाम्रो कुनै पनि त्यसमा चाहिँ बनाएर बनौटी अथवा पहिल्यैबाट प्लानिङ साथ हुँदैन, हामीले पटक पटक क्याम्पस प्रशासनको आफ्नो मागहरू राख्छौँ, आफ्नो मागहरू राखेपछि अल्टिमेट दिन्छौँ, पटक पटक जान्छौँ, अन्तिम चरणमा अन्तिम बिन्दुमा नभएपछि हामीले गरेको स्वयं त्यो आन्दोलनमा म आफै पनि सहभागिता हो।
0: परिस्थिति आएपछि त्यस्तो क्रियाकलापहरू गर्न
1: मलाई भनेको मलाई उहाँले जुन जस्तो आज मैले तालाबन्दी लगाएँ क्याम्पसमा, आज मैले तालाबन्दी हामीले के भनेको छ, मेरो सङ्गठनले के भनेको छ भने विश्वविद्यालय ताला वैध बनाउनुपर्छ, ताला लगाउनु हुँदैन विश्वविद्यालयमा भनेर हाम्रो सङ्गठनले भनेको छ। तर यद्यपि हामीले लगायौँ, तपाईँले अब झुट त्यसमा चाहिँ धेरै झुट बोल्नु पर्ने छैन, स्वयं तपाईँ त्यहाँको विद्यार्थी भएर तपाईँले देख्नुभएको होला। त्यसका लागि अब यो सिर्जना कसले गर्छ भनेपछि क्याम्पस प्रशासन स्वयं आफैले गर्छ के, त्यो ल्याउने सिर्जना चाहिँ क्याम्पस प्रशासन दोषी हो। हामीले त पटक पटक 10 पटक 7 पटक 5 पटक गएर आफ्नो मागहरू राखेर आउँछ, त्यति जाँदा पनि उहाँले सम्बोधन गरिदिनुहुन्न, तर जुन दिन ताला लगायो त्यही दिन अर्को दिन सम्बोधन गर्नुहुन्छ भनेपछि यो क्याम्पस प्रशासन स्वत सिर्जना गरेको होइन त।
0: युवाहरूले भोगिरहेका समस्याहरू चाहिँ के देखिराख्नु भएको छ अहिलेको अवस्थामा
1: क्याम्पसमा कि समाजमा कि
0: युवाहरूले
1: भोगिएका समस्याहरू? अब बेरोजगार हुन्छ होइन, सबैलाई रोजगार चाहिएकै छ, सबैलाई पैसा चाहिएकै छ, सबैलाई 17 Pro Max आइफोन चलाउन मन लागेकै छ होइन, सबैलाई पैसा चाहिएको त्यही चलाउनलाई, अब सबैलाई बाइक चढ्नै परेको छ। सबैभन्दा ठुलो हाम्रो देशको समस्या नै हो बेरोजगारको समस्या, रोजगार छैन, अनि पछिल्ला युवा विद्यार्थी साथीहरूलाई अलिकति सिममूलक अलिकति उत्पादनसँग जोडिन लागि पनि हामी हार्दिक अनुरोध गर्दछौँ। साथै हामीले त्यसमा गर्नुपर्ने काम पनि हामीले जस्तै कुनै पनि युवाहरूलाई कुनै पनि विद्यार्थी साथीहरूलाई उत्पादनसँग जोडिने, कुनै पनि युवा साथीहरूलाई रोजगारमा जोडिने, कुनै पनि युवा साथीहरूलाई उत्पादनमा जोड्ने कुरामा चाहिँ हामीले साथ सहयोग र सदाभर भनेछ भन्ने कुरा पनि तपाईँहरूले जानकारी दिन चाहन्छु।
0: हजुर अब के अरे अहिले विदेशी युवाहरूको पनि सङ्ख्या एकदमै धेरै छ हामीले चाहिँ अब युवाहरूलाई चाहिँ कसरी आफ्नै देशमा रोक्न सक्छौँ जस्तो लाग्छ हजुरलाई
1: अब यो हाम्रो समस्या पनि यो हाम्रो देशको समस्या हो सरकारले सही नीति बनाइदियोस् सही नीति बनाइदियोस् अनि हाम्रा युवा विद्यार्थी साथीहरूलाई पनि कुनै पनि देशमा जान रहर होइन बाध्यता हो होइन तपाईँलाई मैले जानकारी 2022 फिफा अहिले पनि वर्ल्ड कप चलिरहेको छ 2022 फिफा वर्ल्ड कप चाहिँ कतारमा आयोजना भयो त्यो कतारमा भएको थियो त्यो सम्पूर्ण स्टेडियम कतारको स्टेडियम नेपाली दाजुभाइ तथा दिदीबहिनीले बनाउनु भएको आज युरोपका गल्ली सबै गल्लीहरू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले बनाउनु भएको त्यो हामीलाई हाम्रो देशमा अवसरै दिइन्न युवाहरूलाई होइन हामीले आज ती स्टेडियम बनाउन सक्नेले ती कतारका ती मलेसियाका ती दुबईका ती युरोपका गल्ली बनाउन सक्नेले के हाम्रा युवा विद्यार्थी साथीहरूले के यो देश बनाउन सक्दैन नि त के यो समाज बनाउन सक्दैन नि त हामीलाई सरकारबाट नै हामीलाई हेपिएको छ सरकारबाट नै हामीलाई दबाइएको छ हामीलाई अवसर दिएको छैन हामीलाई यो सरकारले अवसर दियोस् हामी यही देशमा बस्न चाहन्छौँ युवाले भन्नुपर्छ हामी आफ्नो खुन पसिना हामी यही देशमा लगाउन चाहन्छौँ हामी यही देशमा लगाएर आफ्नो जीविकोपार्जन गर्न चाहन्छौँ युवा साथीले भन्नुभएको छ तर सरकारले सही नीति ल्याएको छैन सही नीति ल्याउनको लागि पनि सरकारलाई जोरदार माग गर्दछु
0: हजुर अब चाहिँ हामी कार्यक्रम युवा संवादको अन्त्यतर्फ पनि आइसकेका छौँ हामीले विद्यार्थीका मुद्दाहरूमा र युवाले भोगेका समस्याहरूमा विशेष छलफल त गरिसकेका नै छौँ अब अहिले चाहिँ हामीलाई हेरिरहनु भएका अब दर्शकहरू हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ युवाहरू साथीहरूलाई
1: युवा साथीहरूलाई अब तपाईँहरूलाई सकारात्मक सोचले अगाडि बढ्नु होला साथै तपाईँ सही दिशाबाट अगाडि बढ्नु होला तपाईँ क्लोजमा खोज्नु हुँदैन तपाईँ सही तरिकाले सही वेले होइन आफ्नो भविष्य निर्धारण गर्न लागि तपाईँको मिहिनेत तपाईँको लगनशीलताले नै तपाईँको भविष्य बन्ने हो आज तपाईँले मिहिनेत गर्नुभयो लगनशीलता देखाउनु भयो इमान्दारिता देखाउनु भयो भने तपाईँले भविष्यमा चाहिँ दुःख पाउनु हुँदैन आज तपाईँले गलत बाटोमा कुलतमा फस्नु भयो भने तपाईँले सबैभन्दा ठुलो समस्या ठुलो दुःख भविष्यमा पाउनुहुन्छ त्यसको लागि तपाईँ अहिले तपाईँ हामी युवा साथी भयो भने भविष्यमा दुःख नपाउन लागि अहिले नै सही वेले सही तरिकाले अगाडि बढ्नुपर्छ र अहिले तपाईँ हामी सचेत भएर नै लाग्नुपर्छ भन्ने युवा साथीहरूलाई म सन्देश दिन चाहन्छु
0: हजुर हजुरलाई धेरै धेरै धन्यवाद हजुरले यस्तो व्यस्तताका कारण पनि यहाँ आएर हाम्रो कार्यक्रम युवा संवादलाई सफल बनाइदिनु भयो हामीले कार्यक्रम युवा संवादको आजको श्रृङ्खलामा स्वतन्त्र विद्यार्थी युनियन नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष केशर जङ शाहज्यूसँग चाहिँ विद्यार्थी र युवाका विभिन्न मुद्दाहरूमा छलफल र कुराकानी गऱ्यौँ हामी फेरि पनि यस्तै समसामयिक विषय अर्थपूर्ण छलफल र नयाँ अतिथिका साथ फेरि पनि उपस्थित हुने नै छौँ तर आजको लागि भने म कार्यक्रम प्रस्तुता अञ्जना दिताल बिदा माग्छु नमस्कार
2: Activate your creative flow with unlimited AI generations and creative assets on the ultimate plan from Envato. Envato, you're all in.

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: गंज संपर्क 98025 32568।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: California. Extreme energy drink.
1: 하지르발라이 라마 소메디기 칸코 소마세야 차. 네팔간즈마 버퍼도 라 비샤실로 아스파탈카 라기 카하 자니 올라.
2: 에 테소 바에 타 친데 리누 파르데 나니. 네팔간즈마 라헤코 바기소리 칸 스와스테 시아르 켄드라 촌데 차니. 야하 타 아누바비 비세샤게 타타 버리스타 칸 스와스테 프라비딕 바타 허렉 딘 칸 파릭션 거린 차. 티티 마트라 카 오라 야하 타 라마 소메디기 칸 파키 르하니 지르나 로그 칸에 두시 칸 실라우니 칸 컴 순니 칸 덤마우니 비라미 허르코 우파차르 타타 파라마르사 라 라마 소메디기 칸 파키 르한다 कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081 536 422, 98 580 36 422, 98 580 27 994।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छु यसले
6: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा
6: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
7: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ, सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: Telefonia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि

0: मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज बाह्र मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
0: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
1: ल ल हुन्छ ल।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: कलियुग किराँदा भनेर आफूलाई भन्छौ अनि कृष्णलाई आफ्नो बनाउन सक्दैनौ।
5: मेरो कृष्ण धेरै भोलावाला छ, त्यसैले म नै किराँदा भनेर चाहिँ कसरी भनौँ।
4: तिम्रो मुटुमा तिम्रो कृष्ण गढिसकेको छ, अब उसको मुटुमा तिम्रो ठाउँ बनाउने समय आजै हो।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: शाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका पहाडका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढाएको छ। सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन ANPR प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निगरानी गर्दै कारवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढाएपछि कारवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढेको छ। एक वर्षमा कुल 38,778 चालकलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने गाडी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारवाही गर्दै आएको छ। यस्तै ANPR क्यामेराले गाडीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि अस्ति असार 20 गतेसम्म ANPR क्यामेराको सहायताले 15,954 चालकलाई कारवाही गरिएको छ। यस्तै यही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट 22,824 चालकलाई जरिवानासहित कारवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष ICU सेवामा पारदर्शिता निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आइसियू शैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश SMS पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आइसियू शैया प्राय खाली नहुने भएकाले बिरामी आइसियू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आइसियू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: को हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: बेला घरको झ्याल ढोका बन्द गरौ।
7: आमा, राति छ, कता जान लाग्नु भयो नि?
8: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
7: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुस्।
8: किन नि सानो लट्ठी र टर्च लाइट
7: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
8: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
7: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
9: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
10: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
4: निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैङ्कको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विशेष सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। काङ्ग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको सङ्ख्या घटेको छ। बर्दिवास 3 गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको सङ्ख्या निकै कम भएको हो। अब विदेशको खबर। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दबाव दिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। योसँगै कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इन्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाडी क्षेत्रका अरब र 2 प्रमुख पूर्वी एसियाली देशसहित कम्तीमा 13 दबाबपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। योसँग विश्वकपमा केनले 6 गरेका छन्। इङ्ल्यान्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैगि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम 16 नर्वेसँग 2-1 अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसर्थ उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी, नियम उल्लङ्घन गर्ने गाडी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न सुरु, आइसियु सय्या उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने, इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन्, र मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
12: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780, 532-780।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662425551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको

0: सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल, इदगाह रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717।
2: खुसीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842808465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 10 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
6: के भयो बहिनी तपाईँ कराएको हो तपाईँ कराएको
5: हो दाइ हो
6: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
5: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
6: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है
5: हुन्छ दाइ हुन्छ
6: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग 104 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो है सबै काम छाडेर
7: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहाल्छु

0: यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सपले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो भुल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौं समयमै, विकास गरौं सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ,
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज

एक धम्बोजी बाँकी सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363389।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 0185302444, 98580812244।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: Lebonia. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कति भयो?
1: तिन महिना भयो नि।
0: यसो फिर बिसाउने हो त? जाम केही हुन्न।

वैदेशिक रोजगारीमा गएकी एक महिलाले तीन महिनादेखि आफूलाई बन्धक बनाएर राखेको भन्दै लुकेर रुदै बनाएको यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा उनले आफूलाई सहयोग गर्न

0: Coyle Pania. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: आमा राति छ कता जान लाग्नु भयो नि
4: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
3: ए पख्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानुपर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले
3: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
9: सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: 와우, 플러스 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र? त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

कति रुनु, रुदा रुदा अब त आँसु पनि झर्न छोडिसक्यो। तिमीलाई के थाहा मैले तिमीलाई कति माया गर्छु भनेर? मलाई पनि थाहा थिएन तिमीले अरूको सिन्दूर पहिरेर जान्छौ भन्ने। कसरी सक्यौ? अब मलाई पनि मारेर जाऊ।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842880465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 9816014 1900।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
9: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
8: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
9: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
8: कस्तो खबर?
9: अब प्रत्येक दिन सुगर, थाइरोइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
8: ए साँच्चै?
9: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: ए त्यो त झन् राम्रो
9: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
8: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
9: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
8: यो त पुरा प्याकेज जस्तै भयो नि।
9: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
8: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
9: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, Extreme Energy Drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Böyle Konya.
1: Extreme energy drink.
2: Dai, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर आज पश्चिमका नदी तथा खोलाहरूमा बाढीको जोखिम तीन दिनसम्म ठूलो वर्षाको सम्भावना हात्ती आक्रमणका पीडितलाई तत्काल राहत दिने सरकारको तयारी मानव वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोजिने जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य वार्षिक झण्डै 10 लाख मेट्रिक टन धान अपुग खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस ट्रम्प र नेतान्याहु विरुद्ध इरानी नागरिकको तीव्र आक्रोश र विश्वकपमा इङ्ल्यान्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने नेपाल खबरमा अब पूरा खबर आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज रुकुम पश्चिम सल्यान जाजरकोट दैलेख सुर्खेत बाँके बर्दिया अछाम डोटी बैतडी डडेलधुरा कैलाली कञ्चनपुर र आसपासका क्षेत्रहरूमा बाढीको आकस्मिक जोखिम छ यस्तै भोलि र पर्सि कोशी बागमती गण्डकी र मध्य प्रदेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका पहाडका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ अस्ति शनिबार भरतपुर महानगरपालिका तेज चितवन बेलहाटीमा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेटघाट गर्दै मन्त्री गौतमले पीडित परिवारलाई प्रति व्यक्ति 10 लाख रुपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो आवश्यक प्रक्रिया पुरा भई राहत रकम यही 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनुभयो उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ्दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताउनुभयो साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढेको उहाँको भनाइ छ स्थानीय बासिन्दाहरूले निकुञ्ज मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानुनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन् जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग उन्नत बिउ सिँचाइ विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ यही कारण वार्षिक 30-35 अर्ब रुपियाँभन्दा बढीको धान तथा चामल आयात भइरहेको छ यस वर्ष मनसुन कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ जलवायु परिवर्तनका कारण खडेरी अनियमित वर्षा बाढी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ सरकारले जलवायु मैत्री प्रविधि रैथाने बिउ संरक्षण उन्नत बिउ उत्पादन सिँचाइ विस्तार किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको छ कृषि विज्ञहरूले समयमै मल बिउ सिँचाइ र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन् उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज पनि सामान्य घट्यो सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराउँस रोपियो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
5: अहिले धमाधम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148470।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर एक,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: खबरहरू। सुनचाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो 400 रुपियाँले घटेको सुनको भाव आज 900 रुपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रुपियाँ थियो। यस्तै आज चाँदी पनि तोलामा 20 रुपियाँले घटेको छ। चाँदी 20 रुपियाँले घटेर 4,585 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रुपियाँ थियो। म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रुपियाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष भेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र जल वातावरण मैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रक मार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य सञ्चार माध्यमहरूका अनुसार जुलुस सुरु भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इङ्ल्यान्ड र नर्वेले अन्तिम 8 स्थान बनाएका छन्। यी दुई टोलीबीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात् आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएका खेलमा इङ्ल्यान्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलोपटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलोपटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1:15 पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढीको जोखिम, 3 ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीडितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10,00,000 मेट्रिक टन धान अपुग, खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहू विरुद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इङ्ल्यान्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: बीर डेंटल
5: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-32-375।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
9: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
10: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
12: ओहो, आज डाइह नै मजा लागत हो, मजासे दवाई करेना कहटु।
13: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालकै अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफारकैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
12: ए बात त ठिक कहिलो, साँच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
13: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे NICU, PICU, ICU, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
12: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
13: हो तो, स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
14: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
15: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
14: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
15: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
14: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
15: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
16: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
17: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
16: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
17: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी।
16: सफल उद्यमी बनियो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
17: थप आवश्यक सरसल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
16: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: pile up on ya. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन. अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ. यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो. बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ.
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार. मोबाइल नम्बर 98689064581.
6: कृष्णसार FM 94 मेगाहर्ज, कृष्णसार जसिन तेज.

थारल महुआरी दारू, अरे सब जे बोलो जय हो दारू जय में दारू।

0: बाउजुको बहिनी
1: भालेको अगाडि पोथी कराउने
0: मान्छे हेर्दा पब्लिक फिगर
1: मान्छे
0: हेर्दा पब्लिक फिगर प्रोफाइल तिम्रो क्या सेक्सी पाको सम्झन्छु नि बिना मेकअपको देखिन्छ मेरी प्यारी साली

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
3: खुल्यो खुल्यो खुल्यो
4: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
3: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
4: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
3: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
4: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: California. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू:
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: Back to back, back to back.
11: In this song,
10: on. Stay tuned.

0: California. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
7: हाय रे दीदिया, हमार टिहुनी बहुत पिरात है, बहुत दवाई कराए डाले, नाई ठीक आते।
8: सुनो बहनी, खुशी के खबर,
9: अब ऑपरेशन के खातिर काठमांडू और लखनऊ दौरे धूपे न पड़ी। पश्चिम नेपाल में यह एकमात्र आधुनिक अल्ट्रासाउंड के सुविधा है।
8: कृपा हॉस्पिटल प्राइवेट लिमिटेड में यह मूत्र और दिल गुर्दा रोग के सब ऑपरेशन दूरबीन प्रविधि के द्वारा किया जाता है। और वहाँ पेट संबंधी सब मेर के दवाई, पित्त थैली के पथरी, अपेंडिस, हार्निया, हाइड्रोसील, बवासीर, फीसर भगंदर जस पुरुष लोगन में यहाँ लिंग, ब्रे और अंडकोश और मर्दांगनी के

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
1: आज म एकदम खुसी छु।
7: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्णचारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ? हामी पनि जानु।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
7: ल ल, हुन्छ हुन्छ, ल।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: आफू मेगा हर्ज कृष्ण सार जतिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो, 25,000 रुपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रुपियाँले बढ्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण, दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्त्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसुन जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सडकलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाडी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सडक असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डमा रातको समयमा गाडी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाडी आवागमनमा रोक लगाउने निर्णय भएको थियो। तर सडक खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै लजमा राखेका सुकुम्बासीलाई पनि सञ्चालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन सञ्चालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि सुरुमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप सङ्कलन र ऋण प्रवाह, बिमा प्रिमियर सङ्कलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16% वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बिमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्सिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 अर्ब रुपियाँबाट बढेर 64.65 अर्ब रुपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97050548470।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: दैनिक ₹197 मा ₹50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

केही थाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी कलकत्ता र गोकुलपुर बजारमा घडी 3 फायर हाइड्रेन्ट जडान गरेको छ प्रति हाइड्रेन्ट 75,000 रुपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो उहाँका अनुसार फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ गोकुलपुरका स्थानीयवासी रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो अब विदेशको खबर चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात् नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ चीनले भने यसलाई आफ्नो वार्षिक सैन्य कार्यक्रमको नियमित हिस्सा भनेको छ सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्त्याएको छ यसैबीच क्षेप्यास्त्र परीक्षणले जापानसहित देशहरूले पनि देशहरूमा चिन्ता बढाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको खबरमा उल्लेख छ जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ अब खेल खबर फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन् यो खेल राति 1:15 अमेरिकाको डालस रङ्गशालामा सुरु हुनेछ नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन् पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन् विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन् रोनाल्डोले सन् 2006 पहिलोपटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन् विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन् यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन् अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन् विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो 25,000 रुपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% अर्थतन्त्रको आकार 38 अर्ब रुपियाँले बढ्यो अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला
2: बहिनी? किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छानामुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
9: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
10: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
9: हाम्रा विशेषताहरू,
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
10: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
10: वातानुकूलित कक्षा कोठा,
9: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
10: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
9: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
10: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
11: Back to back, back to back.
12: In this song, on
11: stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 9842863399

0: भएको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
0: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480206790, 98583997 र 98014।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: In this song on Stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: lip on ya.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
2: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
5: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
6: दैनिक रु 197 रु 50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: lip on ya.
1: Extreme energy drink.
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Telefonia. Extreme energy drink.
1: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
5: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451
6: खुल्यो खुल्यो खुल्यो
7: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो
6: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
7: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि
6: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी
7: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: आमा को उपचार गरौं भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98-480-2697, 98-580-2397 र 98-014-83-697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550

0: आज आज म एकदम खुसी छु.
1: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
0: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिनै बाबालाई भनेर जान्छु.
1: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ.
0: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
1: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
0: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
1: ल ल हुन्छ हुन्छ ल.
2: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त.
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि. हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू.
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके. सम्पर्क नम्बर 081414007 र 98482 63 390.
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु. बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि.
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ. यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ.
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म.
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज. सम्पर्क नम्बर 98480 27590 र 081534328.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: हाम्रो गाउँ हाम्रो सहर सफा सडक गुणस्तर। हाम्रो गाउँ हाम्रो सहर सफा सडक गुणस्तरीय शिक्षा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-125-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: California. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
1: हजुर। कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
7: वातानुकूलित कक्षा कोठा,
6: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
6: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
7: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081-535-717।
9: यो कृष्ण सार एफएम। 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: असारको चौथो हप्ता सुरु भइसक्दा चालु आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाकी। पुँजीगत खर्च 36% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन सुरु गर्न विज्ञको सुझाव।
2: साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलङ्कामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 प्रहरी अधिकारी सहित 25 ज्यान गयो, 100 भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनेपा, भक्तपुरको खरीपाटी, नगरकोटको खानेपानी केन्द्र, इचङ्गु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीडितहरूले बताएका छन्। सरकारले 19 गतेसम्म को मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल सञ्चालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात् गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्न सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रुपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरूमध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रुपियाँका दरले रकम लिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई सुरुमा व्यवस्थापनका लागि 25,000 रुपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रुपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
1: यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका सुधारका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
0: सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्त्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसुन जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड दिनु भएको छ।
1: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सडकलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सडक असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बिमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 15 अर्ब रुपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालु आर्थिक वर्ष 10 अर्ब रुपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रुपियाँभन्दा बढी दाबी भुक्तानी गरेको उहाँको भनाइ छ। 2082 सालको मङ्सिर मसान्तसम्म बिमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दाबी भुक्तानी फर्स्युट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै सो बिरामी व्यक्ति मात्र बिमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बिमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढाएको उहाँले जानकारी दिनुभयो।
1: समयमा पानी नपर्दा यस वर्ष धान रोपाइमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाइ भएको छ। नेपालमा धान रोपाइ हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइ गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाइँ भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% मात्र रोपाइँ भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाइँ भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाइँ भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाइ भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसुन फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाइ भइरहेको छ।
0: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अर्खाँसी र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठुलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नु होला।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
8: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
8: सम्पर्क 97051148 70।
7: सोफा हब नेपालगञ्ज,
8: विश्वासमा नम्बर 1,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रुपियाँका लागि निवेदन दिने म्याच सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने, असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाकी प्रसंग। चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जसअनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासे बजेट भनिने पूँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्त्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झन्डै 3.5% अर्थात् 67.5 अर्ब रुपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारे विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्याधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पुँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
2: हाम्रो पुँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनुपर्ने हो। कतिपय त काम सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ। कतिपय कामै पनि ढिला गर्ने, जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त मिल्ला, तर अर्को वर्ष भएन, साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
3: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम अन्तिम समयमा बढी चाहिँ तात्ने गर्छौँ, यसैको असर हो हाम्रो समग्र परिवेश।
2: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौँ नि। अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने नैतिक निर्णयहरूको सवालमा पनि त्यस्तै देख्छौँ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौँला नि भोलि गरौँला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य होइन कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौँ नि, आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
3: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो यो बजेट समयमै खर्च गर्नका लागि? निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
2: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन सुरु गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतिदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतिदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेको छैन। हामी जेठ 15मै बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेको होइन, कार्यान्वयन हुन सकेको छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढङ्गले त्यो किसिमले प्रभावकारी ढङ्गले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतिदेखि गर्ने कामको जुन जेठ 15मा बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेस भइसकेपछि बहुमतको सरकारमा होइन गणतन्त्र चाहिँको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ। नेपाल दर्पणमा खबरकै सिलसिला। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप सङ्कलन र ऋण प्रवाह, बिमा प्रिमियर सङ्कलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरणमध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बिमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्ब रुपियाँबाट 64 खर्ब 65 अर्ब रुपियाँ पुगेको कार्यालयले आएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले सँगको भेटमा अध्यक्ष कान्डले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अङ्कले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3%भन्दा धेरैले ओह्रालो लागेको छ। आज 239 कम्पनीको सेयर घटेकामा 34 बढेको छ। यस्तै 4 कम्पनीको सेयर भने घटबड भएको छैन। आज 3 स्टार हाइड्रो पावरको सेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ हाइड्रो, कलङ्गा हाइड्रो को सेयर 15% बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब रुपियाँको कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता सेयर 3.55 अर्ब रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले 3,45,99,000 रुपियाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रुपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रुपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
0: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दुधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको 1 घन्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा 1 घन्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ्ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ्ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
1: नेपालबाट हराएका दुई पुरातात्विक महत्त्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्युयोर्कको मेट्रोपोलिटन कला सङ्ग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो जुन पाटनको इवाहाबहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला सङ्ग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाणी लोकेश्वरको मूर्ति हो जुन ठमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैरकानुनी रूपमा गएको प्रमाणित भएपछि न्युयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
1: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रतिजोडी 3,500 रुपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलङ्कामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगुम्बो कारागारमा भएको झडपमा अरू 100 जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ। झडपपछि विशेष कार्य बल र दङ्गा नियन्त्रण इकाइका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगोम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूहबीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको अक्सन सुरु भएको छ। अक्सनका लागि नेपाल क्रिकेट सङ्घ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाडीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाडीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाडी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाडी अनुबन्धन गर्नेछन्। ज्ञानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाडी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाडी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाडी रहनेछन्।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई 2 फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा एमल जन्मिएकी थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाईँ 33% कम, मधेसको रोपाईँ 15% मात्रै। अबका केही दिन रोपाईँका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: चालु आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन सुरु गर्न विज्ञको सुझाव।
0: श्रीलङ्कामा कारागारभित्र 2 समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको अक्सन सुरु। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: नमस्ते सर।
5: नमस्ते
4: सर। गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
5: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नचुन मान्छे हो क्या। अरू क्लासतिर जाउँ है। आकाश

0: कलियुग कि राधा भनेर आफूलाई भन्छौ अनि कृष्णलाई आफ्नो बनाउन सक्दैनौ?
1: मेरो कृष्ण धेरै भोलावाला छ, त्यसैले म नै राधा हो भनेर चाहिँ कसरी भनौँ?
0: तिम्रो मुटुमा तिम्रो कृष्ण गढिसकेको छ, अब उसको मुटुमा तिम्रो ठाउँ बनाउने समय आजै हो।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छु यसले
4: नातिउ छोरा सर्पलाई के नगरेसम्म सर्पले के गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
3: विषालु हो कि होइन कसरी चिन्ने त आमा
4: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
5: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
6: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
3: खुसीको खबर यस कृपा हस्पिटल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ
4: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन युरोसर्जन जनरल क्यान्सर मूत्र तथा मृगौला रोग विशेषज्ञ
3: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
3: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
4: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081531000 र 98662254551
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
9: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
8: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
9: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
9: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
11: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असार मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध।
7: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी हो कराई।
6: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
7: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी।
6: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढ़ाई हो बढ़ाई लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
7: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
6: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
9: सम्पर्क 97051148 70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था, किसान अझै वर्षाको प्रतीक्षामा, तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
13: भोलि रातिबाट चाहिँ मधेसमा पनि, मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ।
12: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने, नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो, संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत, गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
14: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पख्नु जनताहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
12: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन

0: रेडियो मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
2: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतीयोग्य क्षेत्रमध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सिआइएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो,
3: कुरा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँका पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हुने, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
2: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
4: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
2: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
5: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घर भाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
2: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारमध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा 25,000 रुपियाँ भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली काङ्ग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा काङ्ग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
6: उहाँहरू चाहिँ पहिला एकठाम बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुनसक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
2: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशाङ्क कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले काङ्ग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। काङ्ग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
7: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। ए अब रह्यो कुरो, उनीहरूले यो जो सब गरिरहेको छ तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रुस् न तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
2: काङ्ग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ।
1: सन्तोष गन्धर्व, मुगुको भी गाउँमा खडेरीको संकट, भोक मरेको जोखिम बढ्दो,
8: पानी पाइँदैन आउँदै के गरेकन बाली लाउने हो अब
9: केही छैन, सुकी गर्नु खैले के खा त दुमुखा चामल, त्योभन्दा पिने पानी पनि छैन।
1: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: सर न, अब यस बेला त गाउँ भित्रिनु बेला भइसक्यो होइन, अब नेरी पछि अब कोदो काउनी रोप्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य रोप्दा छिउँ सर दी, अब के गर्नु, अब अहिले केही मेगा आया नै अन्त अटक खाने पानी पाइँदैन, अन्त के गरिकन बाली लाउने भयो।
5: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन। यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो, मकै, चिनो, कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनुहुन्छ।
6: समस्या केही छैन, समस्या बाली नाली भन्ने सामु अहिले ताती कात्तिकै बाली पनि भयो न, जेठाजी 3 बाली जेठाजी भयो, 2 बाली कात्तिकै भयो, मान्टकन राम्रो राम्रो गरेको नि मर्नु भयो, केही छैन, सुकी गर्नु खै के दोमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन, गोरु बाछा पनि मन आँटी गयो, केही पनि मान्ट पनि त्यस्तै छ, रात पनि यही धारन्ती बहिनी दिन
5: परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झन्डै 1 वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे। तर लगातार 2 वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि,
7: खेती मुले हुकी गया, खेती बाँझा बोया, सिमी बोया, कहीँ मास बोया, त्यही न बोटोमा त उमारेको क्या, केही पो कोही पनि लाग्यो नै, ऊ पनि त्यही राखे चलाउँदो, अब खडेरी पर्यो भने खडेरी एकजना आउँदो खान, एकजना ल्याएको वर्ष खाने, एकजना भया भयो कसरी हो, एकजना मध्ये आफू खाँदा उमी ठेका लिनाएर बैकिन गर्नु, बैकिन नआएन बैकिन ठ्याम्को ठ्याम लाइदा, हामी कन् यस्तो सर खडेरी पर्यो, चामल दिए निशुल्क चामल कोही दिने हेन,
8: 2 वर्ष लगभग भयो हुनु हाम्रो खडेरी परेको, अब पोर पनि गाउँ भएन, अहिले पोर कात्तिकै पनि भएन, अनि अहिले पनि कात्तिकै पनि छैन, हुने छैन पुरो गाउँ पनि, अब केही पनि भएन, खाद्य विकल्प अरू छैन, पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो, केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ, त्यहाँ मारा मार लुच्छा चुड मात्रै छ, केही छैन, 3-4 घन्टा बस्नु हो कि रातभरि बस्नु छ कि दिनभरि बसेर, कुनै न कुनैले हेरिदिएले हल्का नाप हामीको रात केही न केहीको रात गरिदिएले हामी आभारी हुने छौँ।
5: खडेरीको असर नयाँ बालीमा मात्र होइन, अघिल्लो मौसममा लगाएका जौ, गहुँ, उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका 3 का वडाध्यक्ष सिंहबहादुर धामी बताउनुहुन्छ।
9: हाम्रो मुगुमा गमगडीमा पानी आउँछ, अर्को ठाउँ पानी आउँछ, यहाँ खडेरी किन पर्यो पनि भन्छन्, तर्क पनि छ मान्छेको विभिन्न, तर त्यो वारी हाम्रो सोरु बेल्टको भी, हुम्ला बेल्टको यो गल्बा कल्खे पहिले बाटो पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ हो किन हामीले आज वन जंगल पनि कम छ अनि माथितिर लेख पनि अलिकति चाहिँ जंगल भएको लेख लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो
5: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
10: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई
1: विदेश जाने महिलामाथि बढ्दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनु पर्छ, यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मन्जु गुरुङसँग कुराकानी गरेका छौं।
4: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ। त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ, त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक सङ्घ संस्था हजुरहरू जस्तो सञ्चारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्त्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु।
5: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने फाइदा एकातिर छ, डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने, तलब एकदमै धेरै थोरै, जान पाउने कुरा गइसकेपछिको कुरा भयो, कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन, ठगिएको, एक त घरमा आर्थिक समस्या भएर जान खोजेको, ऋण पान गरेर दिएको सङ्कलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त, त्यसो नहोस् भन्नका लागि पनि केही सावधानी त अपनाउनु पर्यो। महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने,
4: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि, लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि, यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ, जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ के, तर बिचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन, बिचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ, एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नुपर्ने होला, ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला, अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ, ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ, यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ, तर त्यसको साथसाथै एकदम चुनौती पनि छ।
5: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन, एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ, हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन, छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त। विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने, यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो, हिंसा हो, के विषयमा ख्याल गर्ने त?
4: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो, र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहाई भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग्ने मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई,
5: कसरी थाहा पाउन सक्छौँ यो मान्छे चाहिँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ?
4: एक किसिमले हामीले

0: हामीलाई एक
1: इन्ट्युसन भइहाल्छ नि, यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन ऊ यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौँ. विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई.
2: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
1: त्यस पश्चात चाहिँ उसँग संवाद पनि, संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, त उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ. त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ.
2: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिनुपर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने? मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
1: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ. त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनुपर्छ.
2: विदेशमा हुँदा जस्तो विदेशमा
1: हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक सङ्घ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ, होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ.
3: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा. 12 लाख भन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ. आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्. तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ. देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था छ. किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाइ छ. सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ. नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ. संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ. गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ. र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्. हौस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ, सम्पर्क फोन नम्बर 081531000 र 9826424551।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
4: खुशीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239680665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161469।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
0: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
0: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
10: यो कृष्णसार FM
11: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आफै बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आम्मैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट, सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
10: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
10: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-535-398।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
11: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
12: सम्पर्क 97051148470।
11: सोफा हब नेपालगञ्ज,
12: विश्वासमा नम्बर 1,
11: क्वालिटीमा सबैभन्दा बेस्ट।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 532-780।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98-448-87-535 र 98-082-54-037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल खेल्दै गर्छौँ।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रुसी बमबारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलङ्काको एउटा कारागारमा 2 दिनसम्म चलेको दङ्गामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 बढी घाइते भएका छन्। ती दङ्गाहरू नेगम्बो कारागारमा भएको झडपपछि सुरु भएका थिए। एकजना कैदीले लागु औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव सुरु भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। युईएफएको वक्तव्यबारे बिबिसीका वेन क्राउचर भन्छन्,
4: It is a very unusual statement.
3: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बिबिसीका वेन क्राउचर। युरोपेली सङ्घका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्रभागमा मानिसहरूको विशाल भीड जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टाभन्दा बढी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसङ्घले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिए।

0: कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
1: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसैमध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
2: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भिरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो, भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्, गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
1: त्यस्तै काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
3: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठुला गफ हान्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
1: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सडक खण्डमा गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सडकहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारमध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यसबाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी सुरुमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौँ।
4: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै भोलि आए पनि हुन्छ भनेका छैनौँ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
1: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
4: त्यो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडामा लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
1: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
4: अब भर्खर भर्खरै निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ, 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेछु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
1: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
4: त्यो कुरा पनि हामीले आज छलफल गऱ्यौँ, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिरियल साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अशक्तता भएका, अपाङ्ग, प्यारालाइसिस भएका, एकदम वृद्ध, औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ हामीले, अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुल्लिएर पनि राज्यले गर्न खोजे

0: पनि होइन।
1: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
0: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल खेल्नु पर्छौँ।
1: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउँ न त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन्, यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
0: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छु।
1: खानाको पनि व्यवस्था हुन्छ?
0: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसङ्ग। युक्रेनको राजधानी कियेभमाथिको पछिल्लो रुसी बमबारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रुसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरूमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: युक्रेनी वायुसेनाका अनुसार रुसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रुसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रुसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
1: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: This channel at present. Details of all our services are at bbcworldservice.com.
4: यो कृष्ण सार FM
5: 94 MHz कृष्ण सार जत्तिकै तेज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक Taste the difference. Feel the energy.
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
11: ए तिमी यति चिन्तित किन के भयो फेरि
10: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
11: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
10: कस्तो खबर
11: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
10: ए साँच्चै
11: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
10: ए त्यो त झन् राम्रो
11: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
10: वा अब त मलाई धेरै ढुक्क लाग्यो
11: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
10: यो त पुरा प्याकेज जस्तै भयो नि
11: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
10: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
11: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस्, बाँके र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414169।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
8: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: अहिले थमाथम बिक्री भइरहेको छ।
7: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
8: सम्पर्क 97-05-11-48-70।
7: सोफा हब नेपालगंज,
8: विश्वासमा नम्बर 1,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: useless.
1: Okay.
2: Hi, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।